0: जी बिल्कुल मैसेज कर दे सानी हटक, बिल्कुल मैसेज कराए सानी हटक अम्बीरी कलीना दुआ सलाम सजी संग आवाज दे ओके दे कनक रेडियो बांधे एमएसजी तसलाम टोल लिस्टर तसलाम अच्छा जी वालेकुम अस्सलाम जी रमनना थैंक यू मैसेज का वाले सानी हटक मैसेज कराए लो या खजा जी डेरा मनना कार बने हैं बिल्कुल मिले भी किसी कार बने अस्सलाम वालेकुम अस्सलाम वालेकुम
1: वालेकुम सलाम रहमतुल्लाहि व बरकातहू
0: जी सो खबर है क्यों किमते ना मास्टर फतेहुल्लाह था प्रोग्राम के हर कले भी है यशमा कॉस्मेटिक पाकिस्तान प्रोग्राम के खैर मुबारक ईद खुतेर शो आओ दा खबर को बिल्कुल ठीक था मुलाकात को बिल्कुल उसो खैर ब्याद हम बिल्कुल जी बिल्कुल बिल्कुल सही खबर था बिल्कुल जी अच्छा सही अच्छा शाह सही अख्तर दी सरंगे ओको सही चर चर तक चक्कर दे बोले के बोले के ना ब्याद टांग के हो टांग के हो माशाल्लाह गर्मी जी को मत के ना आगे गर्मी हो बे मने सही सही बस अल्लाह दे खैर रहमतों की आओ बिल्कुल बारान चुकम दे जरूरत हम देखो डेर ना जका जे दिन मखे डे ज्याद बारानो ना वशवल चागे पवे जब नुकसान डे ज्यूत वशवल अमात वशवल नो बस दवगान भी केवी छे अल्लाह तआला ना छे खैर रहमत मतलब बारानो ना उशी और ना किदा जे जहमत जी जी बिल्कुल लासे दे बल्ला छे अगर रुडुना दे टांग वल रुडुना सही शुल कना गसी दी बिल्कुल यार बिल्कुल गोरा चजा टांग ते दरगला हो के ना नो मने छे जकला लोडल देरता मो छे यार छे बिखीरो गलाई ना वाई गोरा जका छे दोमरा रोडुना खरोफ हो के ना उदास गर्दुना हो बिया मो छे खुदाई खबर ही दशपा बस सरंगी तेरी जी छे सर डायरेक्ट जकम दे करक तब या जोन वरस हो नो बस शपा तेरा शुला बस मो छे जर जोन वरस वे जका इदारा गर्दुना भी او دین لوا موسم خیر غیتم کی سیمو ہو گردونا ڈے زیات ہو
1: او پیزو او کانگ رو رہتے گرا
0: جی جی بالکل صحیح بس رحمت بران میں بالکل دوگانے کی دار تو ہے چے سب ویر غواڑے اسما کشمیر پاکستان پروگرام کی سب پیغام ور کے وے او دین لوا تو سے ایڈریس چکم دار سر شریک کی چتو سر کم کم سے کے پروڈکٹ ملوی جی جی جی بالکل آواز رضی ٹھیک شو ڈیر مننا دے کال کولے پروگرام کی شرکت کولے یو جہان بننا اوکے اللہ حافظ ڈیر بننا دا کال کولے جی بالکل بالکل ٹھانگ نے کال کرے ہوں ڈیرا مننا جی پروگرام سے کال کو خج مزید کال نشم شمل بل زگی ٹائم دی ختم شوی صرف صرف شپیڈ منٹ پوتی دی دیکھے بالکل تو میسج شامل کو اچھا جی بالکل نو سانی ہٹک میسج کرے دے ٹول تا سلام ہوں ملی دی مزید سلام ملی دی وعلیکم السلام ڈیرا مننا تھینک یو

रेखा जी बिल्कुल नन प्रोग्राम की बिल्कुल गपशप लगी जी ठीक तर 12 बजे पर है और प्रोग्राम सिर्फ करक रेडियो बने ना बल्कि टांक रेडियो बने हाँ आने यार दे नन प्रोग्राम की सुर देवी के नादा से स्लो टाइप दे बिल्कुल रह लम खैर खला खला दास यहाँ वगैरह जी خدی بیل که تو سر تو یه نور سرنگ خواب باندی شایه صحت مشهد ای زندگی مشهد او بیل که تو سر پاتا تو چه دیوارز باندی وی پروگرام دو ام اس دی شاگه تویلی شی موج مستی خو چون که آغا سو رزی چوٹای باندی دی ایدی دل تک یوگ که نا نو بس موج خیر سور سے چھٹی تیر کی کور کے